जिनको पानी सुधा समान पर्वत जंगल आलीशान तो जितनी गर्मी उतनी वर्षा